0: सुन है आज भाडागाडी युवा समूहको आज बसेको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेका छौँ, ठिक छ होइन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि,
1: तै नाच न त, त्यसो भए
2: भयो भयो तै नाच,
1: अब उहाँले भनिसक्नु तै नाच,
2: तैँ नाच के यो सब त
0: होइन होइन, हल्ला नगर, अब के गर्ने भनेपछि तिमीले म गाउने होइन, उनीहरू चाहिँ नाच्छ, अब यही अनुसार चाहिँ अब साँच हुनुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गरेरै आउनु हुन्छ, ठिक छ नि?
1: ठिक छ होइन,
0: ठिक छ हिरे,
3: दिलमा आएर म नाच्न पर्ने

0: हजुर, प्रारम्भिक स्वास्थ्य सेवा हाम्रो आधारभूत अति आवश्यक सेवा हो। आलस स्प्रिङ्समा यस्ता सेवाहरू जस्तै जिपी, डाक्टर भिजिट, दाँतको सेवा, मिडवाइफको सेवा जस्ता सेवाहरू पाइन्छ। तपाईँको भिसा अनुसार के कस्तो सेवा तपाईँहरूले पाउन सक्नुहुन्छ र तपाईँलाई केही स्वास्थ्य सेवाको सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मल्टिकल्चरल कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलिया 8952877 6 अथवा mcsca.org.au क्लिक गर्नुहोला र जानकारी लिनुहोला। प्रारम्भिक स्वास्थ्य सेवा कार्यक्रम मल्टिकल्चरल कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलिया र एनटिपिएचएन भनेको नर्दर्न टेरिटोरी प्राइमरी हेल्थ नेटवर्कको सहयोगमा सञ्चालित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यहाँहरूलाई केही सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।
1: The Multicultural Access to Primary Healthcare Program is managed by Multicultural Community Services of Central Australia and supported by the Northern Territory Primary Health Network and ACCC.

घिमिक्क थिमिक्क गर्दथे ताराहरूसँग ताल मिलाई र जब म तिमलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे र बत्ती पनि र बत्ती पनि आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म आजकाल आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म दुनियाँसँग तिनु अनेक न्यु खोज्दछु म तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि तर पनि आजकल बिहान घाम उदाउँछ राति ताराहरू चम्कन्छन् र बजारमा छ्याप छ्याप्पी सोमरस पाइन्छ कहिले कहिले खाइन्छ रमाइन्छ अनि फुलाइन्छ

0: नमस्कार सम्पूर्ण दर्शक तथा श्रोता बिनहरूलाई म अलमोडाको तर्फबाट
1: नमस्ते म जनक ताम्राकार
0: भर्खरै जनकजीको स्वरमा रहेको यो गीतलाई त अवश्य पनि तपाईँहरूले मन पराइदिनु भयो होला अब आउँदा दिनहरूमा पनि हामी यस्तै यस्तै गीतहरू लिएर आउने प्रयास हाम्रो जारी नै हुनेछ त्यतिन्जेलको लागि लाइक सब्सक्राइब सेयर कमेन्ट गर्न चाहिँ नभुल्दिनु होला
1: हेर्दै रह सुन्दै रह माया झन्कठा धन्यवाद।